0: पार्ने कहिले हो यसको चाँजो पाँच मिलाउनु बिहेको
1: दाई अब त महादेव कसले डेला पर बिहे गर्न बिना नगर है सर
2: आफै त सानो भाइ दुधको दाँत झरेको छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
0: नगर्ने त बिहे
2: नगर्ने

0: सधैँ चुनिरहने त्यो थोत्रो घरमा आमालाई कसरी राखु? बाटोमा हिँड्दा पनि काजीले जिस्काइरहन्छ।
1: हेरण, सबैको व्यथा एउटै हो, त्यसैले मैले सुनेको छु माथला गाउँको मनीले पैसा लिएर मान्छेलाई विदेश पठाउने काम गर्छ अरे। एकछिन त्यसलाई भेटौँ।
2: अनि त्यसलाई दिने पैसा चाहिँ कहाँबाट खोज्ने नि?
1: घर जग्गा बन्दकी राखेर भए पनि पैसा खोजौँला नि।
0: आफ्नो सम्पत्तिको नाममा त्यही एउटा टुक्रा क्षेत्र सानो बारी छ, त्यही पनि सौको भयो भने त मन नभएको बेलामा मेरी आमालाई बाँच्न नै गाह्रो पर्छ।
1: पहिला मनीलाई भेटेर विदेश जान त पाऊ, पैसा त कमाइहालिन्छ नि।
3: हेर, त्यो ढुङ्गे घरको बुढाको छोरा छ नि, दुई वर्ष अरब बसेर आउने बित्तिकै दस्रो पनि खेत किन्यो। कसले गर्दा? मैले गर्दा। त्यो गन्ते साइलालाई छ नि, मैले कोरियाको भिसा फ्याट मिलाइदिउँ, एक वर्ष बसेर आउने बित्तिकै ड्याङ ठुलो घर बनाए। कसले गर्दा? मैले गर्दा।
0: अनि विदेश जान चाहिँ कति पैसा लाग्छ नि भाइ?
3: जापान गए 10 लाख, कोरिया गए 6 लाख, अरब गए 3 लाख, मलेसिया गए 2 लाख।
0: सस्तोमा कहाँ जान पाइन्छ मैले भाइ? तिनको मिलाइदिनुहोस् न।
3: मलेसिया जाउन तिमीहरू, म त्यहाँको भिसा मिलाइदिन्छु।
1: 2 लाख कहाँबाट ल्याउने मैले भाइ? अलि मिलाइदिनुहोस् न।
3: मौकामा हिरा फोड्नुपर्छ भन्ने कुरा थाहा छैन? खेत बन्द गिराख, आइनको गर्दना बेच, अहिले रोपे पो पछि फल्छ।
0: तर पनि मैले भाइ, त्यत्रो पैसा खोज्न गाह्रै पर्छ।
3: तिमीहरूको पनि मलाई साह्रै माया लाग्छ, अलिअलि हेरिदिउँला नि।
4: हेर्नुहोस्, म फेरि पनि भन्दैछु, यस्तो आँखा नदेख्ने बाउ आमालाई छोडेर सुखको आशमा विदेश जानु हुँदैन।
5: बुहारीले त ठिकै भन्दैछन् ठुले, हामी डुब्न लागेका घाम जस्ता भइसक्यौं।
6: पावर्ड बाइ माई सेकेन्ड टिचर, भविष्य नेपालको।
7: दाजु, जसरी भए पनि नपारिदिनु पर्यो, बिहे गर्ने हो अब त।
8: म छु के फलमी,
7: तपाईँले त धोका दिनुहुन्न नि दाजु।
9: मिलाएर कुरा गर्ने दाजु, सकेसम्म अझै कुरा सुन्नुपर्छ।
8: फुलमा पानी हाल्ने अङ्कल,
10: यो घरमा बिहा गर्ने उमेर पुगेको छोरी छ अरे, केटो हेर्न आएको भनिदिनुहोस् न है।
8: ए, केटी हेर्न आएको?
10: हजुर,
8: बिहा गर्ने।
10: यस,
8: बस न त।
10: ओके
9: दाजु,
10: देख्यो भाइ म आइपुगेन।
9: हजुरले यति गरिदिनु भयो नि दाजु, साह्रै गुण लाग्छ।
8: Yes, yes.
9: Got it.
8: Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes. Yes, yes.

0: स्मार्ट मान्छे स्मार्ट तरिका पर्वो बैंकको मोबाइल
1: ब्याङ्क शुभम असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्शन
3: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो
4: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
5: बेरोजगारीलाई हराउँ देशलाई जिताउँ
6: रोयल ब्याङ्क खुसी बाणी वर्ष खुसी
7: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
8: ल बाबु हजुरकै हाड भरोसामा फुलमाया आकी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिले हुन्न भन्छन् भर्खरकी फुल जस्तै छ फुलमाया बाटो बिराउली दिशा देखाउन है बाबु धर्मै लाग्ला
9: हुन्छ हुन्छ पिर्मा गर्नु म छु
10: दाइ यहाँ बस्नुहुन्छ र
9: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले सालसँग कुरा गरिसकेका छु मान्छे राम्ररी छ भन्दै छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा बुझ्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ 5-7 दिनमा सबै सेटल हुन्छ
10: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त है दाइ
9: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ पिर्न गर म छु

0: सकन्दरी
1: हजुर तपाईँको नि
0: श्रीयोगवीर
1: श्रीयोगवीर
0: जोसुपार बाइ द वे आमदेव
1: डिरेक्टर
0: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
1: अनि डिनर चाहिँ गर्नुहुन्न
0: लाइट क्यामेरा

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी छि, कतिन्जेल यो दलदलमा गलामा गलामा रस खन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने?
1: यस्तो मान्छे कस्तो मान्छे दाई? के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र, फरक छ र, यता हेर्नुहोस्, फरक छ र दाई। तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा परे, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो, परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आइके होइन? तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने,
1: कहाँ लेखेको छ र दाई? इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको त इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैले लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नु भयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

0: कति नै त्यो कालो कोठी वालीले बचाउने भएको न मिठोसँग खायो नि यार धोपी खायो यार
1: खुब हिरो भएर तँलाई बचाउनु जानुपर्छ तैँले गर्दा हामीले पनि खायो हेर अनि के पाण्डा जस्तो भएछ त
0: यार

0: हेलो सृजना,
1: हामी छुट्टिएको वर्ष 9 दिन भइसक्यो, फेरि मनमा किन नजिक हुन खोज्दैछौ?
0: जे भयो, तिमी माया गरेको मान्छे त हो नि,
1: तिमी एउटा विवाहित मान्छे हो, फेरि पनि मेरो पछि लाग्छौ भने म जे पनि गर्न सक्छु, बुझ्यौ?
0: हेलो सृजना,

0: कोलगेट म्याक्स फ्रेस कुलिङ क्रिस्टल भएको
1: त्यो त मेरोमा पनि होला
2: यो कुलिङ क्रिस्टल कहाँ छ
3: कुलिङ क्रिस्टल मात्र कोलगेट म्याक्स फ्रेसमा छ जसले दिन्छ म्याक्सिमम फ्रेसनेस कोलगेट म्याक्स फ्रेस
4: समर हुन्छ अझ बढी रिफ्रेसिङ किन्नुहोस् 400 ml मात्र रु 50 मा

0: आफ्नो श्रीमतीले नोकरी जस्तो बनाएर बाहिर दस जनासँग सुत्दैन त जस्तो रहनु छ मलाई पनि बस्नु छैन
1: के भनिस् मा त्यो दुनियाँसँग सुत्दैन त मलाई आराम लाउँछ
2: यो तपाईँहरूको घर होइन सम्मानित अदालत हो अलि सभ्य भएर प्रस्तुत हुनुहोस्
3: देख्नुभयो श्रीमान उहाँले यस सम्माननीय अदालत
0: आफ्नो श्रीमतीले नोकरी जस्तो बनाएर बाहिर दस जनासँग सुत्दैन त जस्तो रहनु छ मलाई पनि बस्नु छैन
1: के भनिस् मा त्यो दुनियाँसँग सुत्दैन त मलाई आराम लाउँछ
2: यो तपाईँहरूको घर होइन
3: कस्तो हैकम गर्नुहुन्छ होला श्रीमान
2: वकिल साहब एकछिन पहिला उहाँहरूलाई शान्त भएर आफ्नो कुरा राख्न दिनुहोस्

0: प्लिज मलाई आफ्नो बाटो जानु दे।
1: अनि यो बच्चा, यति सानो बच्चालाई छोडेर जाने कुरा गर्दछौ?
0: तिमी आफ्नो बच्चा आफैसँग राख, आजबाट मेरो यो बच्चासँग कुनै सम्बन्ध छैन।

supported by प्राय सबैलाई थाहा छ फेवा ताल बेगनास ताल माथा कुछरेको काक अब हेलो सिजनमा टुकी र जेनिसले पोखराबाट आफूलाई प्रमाणित गरे भने सिजन टूमा पनि पोखराका एनएमले फाइनलसम्मको यात्रा तय गरे अब हेर्नु छ यो सिजन पोखराले कसलाई चिनाउँदैछ ज्याप मार्फत

0: Namaste Sigitaya,
1: Namaste. What's up, bhai? What's up? Bhai Ganan?
0: My real name is Manoj Rana Magar, but I'm going to call you Bhupe. Bhupe? Yes, sir. पहिला म सिजन टूमा पनि आएको थिएँ.
1: सो लाइक सिजन टूमा तिमी के को कारण आउट भएको थियौ त?
0: मेरो अलिकति पार्सहरू धेरै भएर
1: लास्ट अडिसनमा तिम्रो जे भयो त्यो मिस्टेक तिमीले त्यो कमी कमजोरी यसपालि चाहिँ तिमीलाई होप सुधारेर ल्याएको छौ.
0: यस
1: तिमीलाई अल द बेस्ट हुन्छ
0: नि.
1: बेस्ट विशेष है ल.

0: Saturday Nia Vicky.
1: First was a timle ekdam clean performance thiyo, ekdam ramro smooth, there was no errors. Timle mistake gareko flow delivery was sab thik cha. तिम्रो त्यो हुक क्याची छ तर अझै अझै खतरा बन्न सक्छ होला हुक चाहिँ होइन. तिम्रो फ्लो आई थिङ्क एउटै बेसिक फ्लो भइरहेको छ कि. आई थिङ्क यो बिटमा जति पनि अरू गीतहरू आएको छ नि सेम स्टाइलको फ्लो भइरहेको छ कि त्यसमा चाहिँ. सो फ्लो आई से मेबी तिमीले अझै मोर टेक्निकल्सहरू हुन्छ नि, बेटर पञ्च लाइन्सहरू त्यो अझै लेख्न सक्छौ कि होइन. अपार्ट फ्रम इट एकदम क्लिन पर्फर्मेन्स थियो है. And एकदम सेफ छ तर आई थिङ्क इफ मैले तिमीलाई अर्को राउन्डमा पठायो भने चाहिँ अझै तिम्रो यो त एकदम बेसिक स्टाइलवाला फ्लो भयो नि त. सो आई वुड वान्ट टु हियर लाइक डिफरेन्ट स्टाइल्स हुन्छ नि, डिफरेन्ट लेख्ने शैलीहरू, त्यो चाहिँ सुन्न चाहन्छु म.
2: अलिकति जोस राम्रो छ होइन, अलिकति जो अदाइले भने जस्तै डेलिभरीदेखि लिएर एनर्जी राम्रो छ, अलिकति फ्लो वाइज र अलिकति अलिकति बार्स पनि मलाई चाहिँ थोरै अलिकति कमै जस्तो देखेँ मैले. मेबी अर्को राउन्डमा तिमीले राम्रो गर्न सक्छौ होला.
1: सो द्याट त्यो भन्दै चाहिँ यो थ्रु है, यो थ्रु यो पास पास भयो तिमी है, बधाई छ तिमीलाई. तर सेकेन्ड राउन्डमा चाहिँ यही स्टाइल गरेर ल्यायो भने चाहिँ अलिकति हुन्छ नि फरक गर्नु पर्यो, कडा गर्नु पर्यो. ल ल बेस्ट ल.
3: नमस्ते हजुर.
2: पुरै तयारीमा आउने हुनुहुन्छ. तपाईँको नाम?
3: विवेक शर्मा.
2: विवेक शर्मा स्टेज नेम के छ?
3: एसएसवी.
2: तयारी हुनुहुन्छ नि?
3: एकदम.

0: हेर्नुहोस् के छ खबर?
1: ठिक छ सर।
0: कति हन्सिलो हुनुहुन्छ तपाईँ? तपाईँ घर कहाँ?
1: यहाँ सर, पोखरा।
0: नाम चाहिँ?
1: नाम कुशल मगर।
0: कुशल मगर,
1: हजुर।

0: जियोस् फ्लो अति दामी छ
1: है सर,
0: डेलिभरी फ्लो एनर्जी राम्रो छ, जियोस् चेन्जहरू भइरहेछ, स्विचहरू भइरहेछ फ्लोमा पनि, तर अलिकति क्ल्यारिटीमा वर्कआउट गर्नुपर्छ जस्तो लाग्छ मलाई है। मेबी अर्को सिजन ट्राई गर्नु होला।
2: एकदम ठिक छ दाइ।
3: भाइको नाम?
2: मेरो नाम टिक एस दाइ।
3: के गाउँछौ त आज?
2: आज रोइला गाउँछु दाइ।
3: रोइला, ऑल द बेस्ट दाइ।

0: a big ace.
1: भाइस्ट हामी छ ड्रिप अनुसारको बास पनि दामी छ ब्रदर है, मन पर्यो एकदम तपाईँको जुन तरिका. तर अलिकति नेक्स्ट राउन्डहरूको लागि चाहिँ अझै मेहनत गर्नुपर्ने देखिन्छ, मेबी यति नपुग्ला जस्तो लाग्छ. तर अहिले चाहिँ पिट अनुसार चाहिँ जो तपाईँहरूलाई म्याच गरिरहेको छ, अहिलेको लागि चाहिँ हामी पासै गर्छौँ ब्रदरलाई. आउनुहोस् लिएर जानुहोस्, कङ्ग्रेचुलेसन ब्रदर.

0: home presents Nepal Girls Three Page about asking
1: brick. Hello, for me, I don't know.
2: हेलो नमस्कार
3: नमस्कार के छ खबर
2: सब ठीक छ
3: आरामै हुनुहुन्छ तपाईँको शुभ नाम
2: मेरो सुनिल दाहाल एके झल्लु ब्रो
3: ओके ल त्यसो भए ठिक छ तयार हुनुहुन्छ नि
2: कलर बदल छाइरहेको छ कतै गलिरहेको छ मन धुवा आइरहेको छ जता खाइ नपाइ
1: अन्तिम
2: हिँडेको न्यायदेखि शिरलाई मोडी प्रीति स्मारक अँधेरोमा तिरलाई छोडी म सोध्छु म सोध्छु म सोचहरूको तिरको रोगी म पन्छु यो समाज छ सत्य किन मान्दैनौ अन्त्य छ सभ्य छाम्छु मन
1: My boy, London. I'll let you pass this time, but आर्को पालि चाहिँ अलिक बवाल हुनु पर्यो मजाले खोलेर हुन्छ नि आउनु पर्यो लास्टको लागि
2: नाम अन्तिम
1: अन्तिम
3: अन्तिम
2: अन्तिम दाइ
3: भेटौँला अर्को जुनीमा
2: हिँडेको न्यायदेखि शिरलाई मोडी प्रीति स्मारक अँधेरोमा तिरलाई छोडी म सोध्छु म सोध्छु म सोचहरूको तिरको रोगी म पन्छु यो समाज छ सत्य किन मान्दैनौ अन्त्य छ सभ्य छाम्छु मन बन्दै सोधको अन्त्य छ बस्दै र चाल्छु कदम फेरि भेट्छु अर्को रहस्य यात्राको टुङ्गो टेबल लो खाटसम्म हाँसो र पिजना जीवनमा स्वाद पर्छ सपना आरामदायक आचार्य आँट पर्छ र सुखको खोजीमा मनुष्य पाप गर्छ एउटा पेट पर्न अर्को घाँस खोज्छ एउटा विकास गर्न लाखो विनाश गर्छ तिमी पढ्छौ भेद बुझ्छौ भाव खन्छौ म भित्र दैव बास फेरि छुटाउँछु जात वर्ग समाज खोज्छ उसको अधिकार समात्न फेरि मृत्यु परि देवीलाई समान छ म बुझ्दिन कस्तो खालके प्रचार छ लफन देवीले केवल भान्छ मात्र समान छ उसको चोटदेखि सबैजना अन्जान छ त्यो मर्द जसलाई सबैले नकाचोटको दाजु भाइ एउटै रगत प्रतिस्पर्धा यथार्थ पचाउन गाह्रो तर नोटमा समान छ कुरा कोटाए वास्तवमा लोकको गन्ध कहिले फेरेको साथसँग मनुष्य स्वार्थी यो कुरा सार्थक छ टुक्रेको तारासँग पनि हो माग गर्छ त भन्छ पुण्य गर्न बाँकी छ मानवता मरिसक्यो आँखा मेरो साथी छ न्यायलाई मिच्न फतावाला हाँकी छ त भन्छ सैप दयालु म भन्छु पापी छ म भित्र एउटा राक्षस छ जुन दुःख देखि आतिन्छ जोर पर्दा गिरीमा बुद्धि पुन्छ चारतिर आकार पुन्छु अनगिन्ती अक्षर छापिन्छ नबुझ्दा भाव लाग्छ भाषाहरू भाषिन्छ सक्दिन आँखामा पट्टी लगाउन समाजको विपरीत सोचले बनाउँछ सुने ऐनाले सत्य देखाउँछ म उभिए अघि मलाई उल्टो देखाउँछ तर्किन्छ रङसँग कालो नोटमा चासो छ त आँखा देख्ने खन्दोलाई दृष्टिकोणको खाँचो छ देख्छ कालो के राखु गुनासो के प्रतिशतलाई छाडी यहाँ सब आँखा कालो छ गरिबी गरिबीको सागरमा मर्दा गर्छको काम भित्तो कतिलाई भर्न पानामा यस्तै खाडलको चर्चा गर्दा मैले पाएँ केवल पागलको दर्जा
1: आजको सबैभन्दा स्मुथेस्ट फ्लो स्मुथेस्ट पर्फर्मेन्स है आजको तिमीलाई सुन्दा मात्र होइन कि तिमीलाई त्यो हेर्दाखेरि पनि तिम्रो एक्सप्रेसन हुन्छ नि युआर लाइक कनेक्टेड आँखा टु आँखा हेरिरहेको थियो यता हेरिरहेको थियो उता हेरिरहेको थियो आई थिङ्क आजको सबैभन्दा ब्युटिफुल पर्फर्मेन्स आज है दामी
4: लेट भइसके पछाडि पनि गुड मात्रै ह्याप्पी मात्रै ओ माई गड यु हेभ टु बी एक्सट्रिमली लाइक ओ माई गड आई एम मार्भलस आई एम लाइक सुपरली एक्साइटेड फर द नेक्स्ट राउन्ड भन्नुभयो
5: आई एम सुपरली एक्साइटेड
4: हाम्रो ऱ्यापर्सहरूको त्यही नै छ कि बानी तर यस्तो भन्दा भन्दै ब्रोले जिति पनि सक्यो एनर्जी ड्रिङ्क पनि हातमा लिएको देख्छु मैले रेड बुल के कारणले जित्नु भयो त त्यो सबै हुनुभएको थियो एनर्जी ड्रिङ्क त पाउनु भएको थिएन नि त
5: एनर्जेटिक पर्फर्मेन्स भएर
4: एनर्जेटिक पर्फर्मेन्स भएर पाउनु भएछ रेड बुल देखाइदिनु नि त हाम्रो श्रोताहरूलाई Thank you and congratulations once again and see you on the next round, okay?
3: के हो नाम
2: नाम सन्दीप बराल
3: सन्दीप बराल के छ आज कडाई हो
2: खै प्र्याक्टिस गरेछु के
3: ल फाल्दियो

0: एनर्जी एनर्जी है आजको दिनको लगभग लगभग एउटा बेस्ट एनर्जेटिक यो पर्फर्मेन्स तिम्रोमा जान्छ सायद मेबी आज हामीले हेरे अनुसार सबै कुरा ठिक छ. अलिकति अब शब्द चयनहरू यसो वर्ड सेलेक्सनहरू चाहिँ अलिकति अझै केही दामी गर्न सकिन्छ है.
1: अलिक त्यो फ्लो वाइज मेबी सबै एउटै स्पिड नगएर छ नि फ्लो हल्का बिचमा तिमीले ट्रिपलेट फ्लोवालाहरू हुन्छ नि फास्ट ट्रिपलेट फ्लोहरू खेलायो भए चाहिँ
0: मेरो सबै ठिकै छ. तपाईँहरूकै गीत सुन्न त बसिरहेको छु यसको.

0: de boquinha. Caralho, Timmy!
1: महिले तिम्रो बारेमा सबै कुरा बुझिसकेको छु।

0: उसको जिन्दगी हजुर बिना अधुरो छ। यदि ऊबाट केही गल्ती भएछ म माफी माग्छु।
1: मौज गर्ने बेला तिमी गर्ने, अहिले मलाई भेटाउनु खोज्ने।

0: किन बिहे गर्दछ? गोर्खाले तर कति माया गर्छ, हिरो लागि त्यो पागल भइसक्यो।
1: यति बेला अस्पतालको बेडमा छटपटाइरहेकी छिन्।
2: त्यसो भए त किन बिहे गर्दैनस्? त पनि त उसलाई माया गर्छस्।
1: मैले सबै कुरा थाहा पाइसकेँ विक्रम,

0: कति गेम खेलेको एउटा चिक्र सुनौ न प्लिज प्लिज
1: पखर न यो म्याच त सकिन देऊ

0: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एडुकेसन कन्सल्टेन्सी।
1: तपाईँको टिकट पढ्न जाने सपना अब हामी पुरा गर्छौँ।

0: स्मार्ट मान्छे स्मार्ट तरिका पर्व बैङ्कको मोबाइल
1: ब्याङ्किङ असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्सन
3: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो
4: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
5: बेरोजगारीलाई हराउ देशलाई जिताउ
6: रोयल बैंक खुशी बाणी वर्ष खुशी
7: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
8: ल बाबु हजुरकै हाड भरोसामा फुलमा आँखी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिले हुन्न भन्छन् भर्खरकी फुल जस्तै छ फुलमाया बाटो बिराउले दिशा देखाउन है बाबु धर्मै लाग्ला
9: हुन्छ हुन्छ पिरमा गर्नु म छु
10: दाई यहाँ बस्नुहुन्छ र
9: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले साउसँग कुरा गरिसकेको छु मान्छे राम्ररी छ भन्दै छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा खोज्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ 5-7 दिनमा सबै सेटल हुन्छ
10: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त है दाई
9: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ पिर नगर म छु

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी, छि कतिन्जेल यो दलदलमा, गालामा गालामा रस थन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने।
1: यस्तो मान्छे कस्तो मान्छे दाइ? के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र, फरक छ र, यता हेर्नु, फरक छ र दाई। तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा पर्यो, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो। परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आएकै होइन तपाईँहरूले, होइन मलाई बाध्यतामा पुर्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने, भाप लाग्ला, भाप लाग्ला।
1: कहाँ लेखेको छ र दाई? इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको त इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैले लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नुभयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं बेरोजगार सम्बन्धी खबरबाट। नेपालको कुल अध्यावधिक बेरोजगार 7,55,17,00,00,000 रूपियाँ पुगेको छ। महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन अनुसार यस वर्ष मात्रै 88,09,00,00,000 रूपियाँ भन्दा बढ़ी बेरोजगार थपिएको छ। महालेखाले बजेट अनुशासनमा समेत गम्भीर लापरवाही औल्याएको छ। नियमानुसार पहिलो त्रैमासिकमा रकमान्तर गर्न नपाइने भए पनि सो अवधिमा 1,05,00,00,000 र असार महिनामा मात्रै 18,21,00,00,000 रूपियाँ रकमान्तर गरिएको पाइएको छ। स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै व्यथिति देखिएको छ। स्वास्थ्य सेवा विभाग, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायमा 9,17,00,000 रूपियाँ बराबरको औषधि र स्वास्थ्य सामग्री म्याद नागेर प्रयोगविहीन भएका छन्। आपूर्तिकर्ताबाट प्रतिस्थापन गराउनुपर्ने प्रावधान भए पनि अस्पताल प्रशासनको लापरवाहीले राज्यको ठूलो लगानी खेर गएको प्रतिवेदनमा उल्लेख छ। यस्तै गत भदौमा भएको जेन्जी आन्दोलनका कारण 179 सरकारी कार्यालयका कागजात जल्दा झण्डै 1.5 खर्ब रूपियाँ बराबरको लेखा परीक्षण कार्य प्रभावित भएको छ। प्रतिवेदनले 3 प्रदेश कार्यालय र 1 स्थानीय तहले अझै लेखा परीक्षण नगराएको देखाएको छ। महालेखा परीक्षकको कार्यालयले वित्तीय अनुशासन कायम गर्न कानूनी र संरचनात्मक सुधार सहित 8 क्षेत्रमा सुधारको प्रस्ताव अघि सारेको छ। सरकारी खर्चको गुणस्तर बढ़ाउन र नागरिक प्रति उत्तरदायी बन्न यी सुझावहरूको कार्यान्वयन अनिवार्य रहेको महालेखाले जनाएको छ।
3: संवैधानिक आयोगका पदाधिकारीहरूले सुनवाईका क्रममा रहेका प्रतिबद्धता र कार्ययोजनाको प्रगति विवरण नागरिक समक्ष सार्वजनिक गर्नुपर्ने व्यवस्थालाई बाध्यकारी बनाइने भएको छ। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले आज सिंहदरबारमा आयोजित छलफलमा नियुक्त भएर जाने व्यक्तिले आफ्नो सेल्फ रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्नेमा जोड़ दिनुभएको हो। सभापति श्रेष्ठले संसदीय सुनवाई प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन छुट्टै संघीय कानून निर्माण गर्नुपर्ने आवश्यकता उठाउनुभयो। कानून बनेपछि सुनवाई को मापदण्ड, प्रश्नको स्वरूप र पदाधिकारीको जवाबदेताको स्पष्टता आउने उहाँको भनाई छ। यस्तै सुनवाईका क्रममा सोधिने प्रश्नहरू मर्यादित हुनुपर्ने र त्यसका लागि छुट्टै आचार संहिता निर्माण गरिने पनि समितिले जनाएको छ। छलफलका क्रममा सभापति श्रेष्ठले उजुरीकर्ताको गोपनीयता र सुरक्षालाई समितिले पहिलो प्राथमिकतामा राख्ने गरेको प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
2: नेपाल र थाइल्याण्डले पछिल्लो समय बढ़दै गएको मानव बेचबिखन, अनलाइन ठगी र साइबर अपराध नियन्त्रणका लागि संयुक्त रूपमा सहकार्य गर्ने भएका छन्। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र साई थाई प्रहरीको विशेष कार्यदलका निर्देशक थाचाई पिटानी लाबुट बीच आज बैंककमा भएको भेटवार्तामा यस्तो सहमति भएको हो। पछिल्ला वर्षहरूमा मानव बेचबिखनमा संलग्न गिरोहले पर्यटक भिजाको दुरूपयोग गर्दै थाइल्याण्डलाई ट्रान्जिट बनाएर छिमेकी देशका अनलाइन स्क्याम सेन्टरहरूमा पुर्याउने गरेको विषयमा दुवै पक्षले गम्भीर चासो व्यक्त गरेका बैंकक स्थित नेपाली दूतावासले जनाएको छ।
3: राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका क्रममा उहाँहरूका बीचमा नेपाल र संयुक्त राष्ट्रसंघ बीच रहिआएको दीर्घकालीन सम्बन्ध र आपसी सहयोगका विविध विषयमा छलफल भएको छ। भेटमा द्विपक्षीय हित, विकास साझेदारी र सहयोगलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
2: सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि जापानका राजदूत माएडा तोरू बीच आज शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारमा भएको भेटका क्रममा नेपाल र जापान बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको छ। सभामुख अर्यालले नेपालको विकास, पूर्वाधार, शिक्षा र प्रविधि क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्नुभएको छ। उहाँले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ़ र परिणाममुखी हुने विश्वास समेत व्यक्त गर्नुभएको छ। सो अवसरमा राजदूत तोरूले नेपालसँग को सम्बन्धलाई जापानले सधैँ उच्च महत्व दिएको उल्लेख गर्दै आगामी दिनमा आपसी सहकारीलाई थप मजबूत बनाउने प्रतिबद्धता जनाउनु भएको छ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो आगामी महाधिवेशनको तयारीलाई औपचारिक रूपमा अगाडि बढ़ाएको छ। आज पार्टी केन्द्रीय कार्यालय तुम्बराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले महाधिवेशनको कार्यतालिका निर्माणका लागि तीन सदस्यीय समिति गठन गरेको हो। समितिलाई आगामी केन्द्रीय कार्य समिति बैठकमा पेश गर्ने गरी महाधिवेशनको विस्तृत खाका तयार पार्ने जिम्मेवारी दिइएको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचनका कारण रोकिएका स्थानीय र जिल्ला अधिवेशनलाई अब तत्काललाई अघि बढ़ाइने बताउनु भएको छ। पार्टीले साथै प्रदेशबाट आएका सांगठनिक सुझावलाई समेट्दै संगठन विस्तार र महाधिवेशनको अभियानलाई सँगसँगै लैजाने योजना बनाएको छ।
2: लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती गर्ने उद्देश्यले मन्त्रालयको संख्या घटाउने ठूलो निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले आगामी नयाँ आर्थिक वर्ष साउन 1 गतेदेखि लागू हुने गरी हाल कायम रहेका 12 मन्त्रालयलाई घटाएर 8 झार्ने निर्णय गरेको हो। प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हाका अनुसार मन्त्रालय गाभ्नका लागि प्रमुख सचिव कृष्ण प्रसाद काफ्रीको नेतृत्वमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरिएको छ। सोही कार्य दलको प्रतिवेदन का आधारमा कुन मन्त्रालय कता गाभ्ने भन्ने टुंगो लाग्नेछ। यस्तै मन्त्री परिषद बैठकले सेवाग्राहीको सहजताका लागि गुल्मी, अर्घाखाँसे, बर्दिया, पूर्वी रूकुम, रोल्पा र प्युठानमा यातायात व्यवस्था सेवा कार्यालय खोल्ने निर्णय पनि गरेको छ। सो निर्णयसँगै अब लुम्बिनी प्रदेशका सबै 12 जिल्लामा यातायात सेवा पुग्ने भएको छ।
3: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह प्रदेशको राजधानीको अन्यल चिर्न र राजनैतिक सहमतिका लागि संघीय राजधानी काठमाण्डुमा सक्रिय हुनु भएको छ। बिहिबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुभएका मुख्यमन्त्री शाहले आज नेपाली कंग्रेसका सभापति गगन थापासँग भेटवार्ता गर्नुभयो। भेटका क्रममा उहाँले लामो समयदेखि अनिर्णित रहेको प्रदेश राजधानीको विषय टुंग्याउन शीर्ष नेताको ध्यान आकर्षण गराउनुभयो। यसअघि प्रदेश सभाले कैलालीको गोदावरीमा राजधानी बनाउने निर्णय गरे पनि रूख कटान लगायतका समस्याले कार्यान्वयन हुन सकेको छैन। मुख्यमन्त्री शाहले कांग्रेस, एमाले र माओवादी बीच धनगढ़ीमै राजधानी कायम गर्ने गरी भइरहेको गृह कार्यबारे नेताहरूसँग छलफल गर्नुभएको छ। भेटका क्रममा समसामयिक राजनीति र प्रदेश सरकारको भविष्यबारे छलफल भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्षको अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा सियोसर गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाइ साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: पर्ने मिटेज रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। कर्णाली प्रदेश सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि महत्वाकांक्षी सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच भएको सम्झौता अनुसार कर्णालीका 16,88,000 भन्दा बढ़ी नागरिकको विपद बीमा गरिएको हो। गत वैशाख 30 गतेदेखि लागू हुने गरी एक वर्षका लागि गरिएको यो सम्झौता अन्तर्गत प्राकृतिक विपदका कारण मृत्यु हुने व्यक्तिका परिवारले 2,00,000 रूपियाँ बीमा रकम पाउनेछन्। प्रदेश सरकारले प्रति व्यक्ति 9.33 रूपियाँका दरले कुल 1,57,00,000 रूपियाँ भन्दा बढ़ी बीमा शुल्क आफैले भुक्तानी गर्नेछ। यस बीमा योजनामा भूकम्प, बाढ़ी पहिरो, आग लगी र चट्याङ जस्ता प्राकृतिक विपद मात्र नभई यसपटकदेखि जंगली जनावरको आक्रमण, भेरबाट लड़ेर वा नदीमा डुबेर हुने मृत्युलाई पनि समावेश गरिएको छ।
3: प्युठानमा आज दिउँसो भएको सवारी दुर्घटनामा पनि दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको मान्डवी गाउँपालिका 1 डाम्री खोला स्थित देवी स्थानमा लुप्र 02001-0104 नम्बरको बिहान दुर्घटना हुँदा प्युठान नगरपालिका 4 24-वर्षीय दिलीप परियार र मल्लरानी गाउँपालिका 5 26-वर्षीय अभिषेक कुवरको मृत्यु भएको प्रहरीले जनाएको छ। जीतमा दुईजना मात्रै सवार थिए।
2: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा सर तथा सुविधा सम्बन्धी नियमावली 2083 स्वीकृत गरी जारी गरेको छ। कोष संचालक परिषदका अध्यक्ष एवं पर्यटन मन्त्री खडक राज पौडेलले नयाँ नियमावली जारी गर्नुभएको हो। नयाँ नियमावलीको प्रमुख विशेषताका रूपमा कोषमा लामो समयदेखि कायम रहेको कार्यकारी निर्देशकको पद खारेज गरिएको छ। 2060 सालदेखि शुरू भएको यो पदमा हालसम्म 6 जनाले जिम्मेवारी सम्हालिसकेका छन्। नयाँ नियमावली लागू भएसँगै बहाल रहनुभएका कार्यकारी निर्देशक सुभाष चन्द्र जोशी पनि पदमुक्त हुनुभएको छ। अब कोषको सम्पूर्ण कार्यकारी जिम्मेवारी ऐन बमोजिम सदस्य सचिवमै निहित रहने व्यवस्था गरिएको छ।
3: सरकारले अनुदानको रासायनिक मलमा कालोबजारी गर्ने र तोकिएको गुणस्तर पालना नगर्ने व्यापारीलाई कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले सूचना जारी गर्दै रासायनिक मल नियन्त्रण आदेशको प्रावधान विपरीत गलत विवरण वा लेबल राखेर मल बिक्री वितरण नगर्न निर्देशन दिएको हो। मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले सरकारले अनुदानमा उपलब्ध गराएको मलमा अनियमितता गर्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कार्यवाही गरिने जानकारी दिनुभएको छ। मन्त्रालयले निश्चित तत्वीय संरचना र तोकिएको स्तर भएको मल मात्र आयात तथा बिक्री गर्न पाइने स्पष्ट पारेको छ।
2: नेपाल निर्माण व्यवसाय महासंघले अत्यधिक मूल्य वृद्धिका कारण देशभरका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यान आकर्षण गराएको छ। महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले आज एकीकृत पूर्वाधार विकास मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पुगेर सचिवहरूलाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्र बुझाउँदै अध्यक्ष पाण्डेले इन्धन र निर्माण सामग्रीको मूल्य आकाशिएकाले वर्तमान दर रेटमा काम गर्न नसकिने बताउनु भएको छ। महासंघले बजार भाव अनुसार ठेक्काको मूल्य समायोजन गर्न र तोकिएका आयोजनाहरूको म्याद 2084 असारसम्म थप गर्न माग गरेको छ। यस्तै व्यवसायीहरूले आगामी बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको सुनिश्चितता हुनुपर्ने अडान राखेका छन्। सरकारले मूल्य समायोजन निर्देशिका तत्काल नल्याए र सहुलियतको व्यवस्था नगरेसम्म निर्माण कार्य अघि बढ़ाउन नसकिने व्यवसायीहरूले चेतावनी दिएका छन्।
3: कपिलवस्तुको तौलियोबा स्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर दास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश त्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज रैदासलाई 6 महिना कैद र बिगो बमोजिम 4,43,430 रूपियाँ जरिवानाको फैसला सुनाएको हो। प्रधानाध्यापक रैदासमाथि विद्यार्थीको दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति र शिक्षकको सामाजिक सुरक्षा कर बापतको रकम हिनामिना गरेको आरोप छ। अदालतले हिनामिना भएको रकम असुल उपर गर्न र सोही बराबरको जरिवाना तिर्न आदेश दिएको छ।
2: ललितपुरको नको कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले बैतडीबाट पक्राउ गरेको छ। जेन्जे आन्दोलनका क्रममा कारागारबाट भागेका बैतडीको पुरसौली नगरपालिका सात काफलीका 47 वर्षीय नरेन्द्र सिंह रतोकीलाई प्रहरीले आज उनकै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव पडुले जानकारी दिनुभयो। उनलाई अदालतले जबरजस्ती करणी र डाका चोरी मुद्दामा 17 वर्ष 6 महिना कैद सजाय सुनाएको थियो। उनलाई आवश्यक कार्यवाहीका लागि डडेलधुरा कारागार पठाइएको प्रहरीले जनाएको छ।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सरकारले उच्च प्राथमिकतामा राखेका राष्ट्रिय गौरवका आयोजनाहरूको भौतिक प्रगति निकै निराशाजनक देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार कुल 27 आयोजना मध्ये हालसम्म माथिल्लो तामाकोशी, गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम मात्र सम्पन्न भएको छ। बाँकी 24 आयोजनाहरू अझै निर्माणाधीन अवस्थामा रहेका छन्। प्रतिवेदन अनुसार बहुप्रतीक्षित काठमाडौँ तराई मधेस द्रुत मार्गको प्रगति जम्मा 42% मात्रै छ भने मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम 12% खुम्चिएको छ।
2: धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सीईओ पक्राउ गरिएको घटनाप्रति ब्याङ्क तथा वित्तीय संस्था परिसंघ नेपालले गम्भीर आपत्ति जनाएको छ। सीबी फिनले आज विज्ञप्ति जारी गर्दै प्रचलित नियम कानूनका आधारमा गरिएका पेशागत कार्यलाई अपराधिक दृष्टिकोणबाट हेरिनु र पुष्टि नहुँदै अपराधीको शैलीमा धरपकड गरिनु समग्र बैंकिङ क्षेत्र त्रसित र भयभीत बनेको उल्लेख गरिएको छ।
1: साताको अन्तिम कारोबार दिन आज धितोपत्र बजार सामान्य अंकले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 1.77 अंकले बढ़ेर 2731.94 बिन्दुमा पुगेर बन्द भएको छ। आज बजारमा 79,34,000 भन्दा बढ़ी किता शेयर, 3,09,79,00,000 रूपियाँ बराबरमा कारोबार भएको छ। नेप्सेका अनुसार आज कारोबार भएका मध्ये 127 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 120 कम्पनीको मूल्यमा गिरावट आएको छ। 22 कम्पनीको मूल्य भने स्थिर रहेको छ।
2: अब विदेशका खबर। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेसँगै भारतमा आजदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरिएको छ। भारतीय सरकारी तेल कम्पनीले पेट्रोल र डिजेल दुवैमा प्रति लिटर 3-3 रूपियाँ मूल्य बढ़ाएका छन्। नयाँ दर अनुसार अब राजधानी दिल्लीमा पेट्रोल प्रति लिटर 97.77 रूपियाँ र डिजेल 90.67 रूपियाँ कायम भएको छ। सन् 2022 भारतमा इन्धनको मूल्य बढ़ाइएको पहिलो पटक हो।
1: लामो समयदेखि जारी युद्धका बीच रूस र युक्रेनले 400+ युद्धबन्दी आदान प्रदान गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साथ अघि घोषणा गरेको ठूलो स्तरको युद्धबन्दी विनिमय योजना अन्तर्गत यो पहिलो चरणको साटासाट हो। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रिहा भएका युक्रेनी सैनिकहरू सन् 2022 रूसी नियन्त्रणमा रहेको र उनीहरूमा मारियोपोलको एजोस्टाल स्टील कारखाना एवं चेर्नोबिल क्षेत्रको रक्षा गर्ने लड़ाकूहरू समेत रहेको बताएका छन्। यो 1,000 कैदी साटासाट गर्ने बृहत्तर योजनाको शुरूआती हिस्सा भएको उनको भनाइ छ। यता रूसी रक्षा मन्त्रालयले पनि 205 रूसी सैनिक युक्रेनको नियन्त्रणबाट फिर्ता भएको जनाएको छ। उनीहरूलाई हाल सहयोगी राष्ट्र बेलारूस पुर्याइएको छ।
2: अब खेलकुद। राष्ट्रिय खेलकुद परिषद राखेपाले अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमाथि लगाएको निलम्बन आजदेखि फुक्का गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेप सदस्य सचिव रामचरित्र मेहता र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि निलम्बन फिर्ता लिने सहमति भएको हो। एन्फाका प्रवक्ता सुरेश शाहले राखेपाले बिना शर्त निलम्बन फुक्का गरेको जानकारी दिएका छन्। यसअघि परिषदले दिएको निर्देशन पालना नगरेको भन्दै राखेपाले गत चैत 11 खेलकुद विकास ऐन बमोजिम एन्फा नेतृत्वलाई 3 महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।
1: यता इण्डियन प्रिमियर लीग आईपीएलमा आज चेन्नई सुपर किंग्सले लखनऊ सुपर जायन्ट्सको सामना गर्दैछ। लखनऊमा हुने यो खेल नेपाली समयअनुसार बेलुका 7:45 शुरू हुनेछ। अंक तालिकाको 5 स्थानमा रहेको चेन्नईका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ। पछिल्ला 5 खेल मध्ये 4 खेल जितेर लयमा फर्किएको चेन्नईलाई मुख्य खेलाड़ीहरूको चोटले भने पिरोलेको छ। लखनऊको टोलीमा
2: खेलकुद विकास ऐन बमोजिम एन्फा नेतृत्वलाई 3 महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।
1: यता इण्डियन प्रिमियर लीग आईपीएलमा आज चेन्नई सुपर किंग्सले लखनऊ सुपर जायन्ट्सको सामना गर्दैछ। लखनऊमा हुने

0: सकेको छैन। जाँदा जाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: नेपालको कुल बेरोजु 7 खर्ब 55 अर्ब। नेपालको कुल बेरोजु 7 खर्ब 55 अर्ब नाग्यो। सार्वजनिक निकायमा जवाबदेता र पारदर्शिताको खडेरी परेको टिप्पणी। असार महिनामा मात्रै 18 अर्ब भन्दा बढ़ी रकमान्तर। सुधारका लागि महालेखाद्वारा 8 क्षेत्रको प्रस्ताव।
0: सुनवाई प्रक्रियालाई संस्थागत गर्न छुट्टै संघीय कानून निर्माणको तयारी। नेपाल र थाइल्याण्ड बीच मानव बेचबिखन र साइबर अपराध नियन्त्रणमा सहकार्य हुने। रासायनिक मलमा कालोबजारी गर्नेलाई कार्यवाही गर्ने सरकारको चेतावनी। किसानलाई सचेत रहन आग्रह।
1: लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाइयो। साउनदेखि 8 वटा मात्र मन्त्रालय रहने। सुदूरपश्चिमको राजधानी टुंग्याउन मुख्यमन्त्री कमल शाह काठमाडौँमा सक्रिय। कर्णाली प्रदेशका 16,88,000 नागरिकको सामूहिक विपद बीमा।
0: भारतमा 2 वर्षपछि पहिलो पटक पेट्रोल र डिजेलको मूल्यमा वृद्धि। उपभोग्य वस्तु महँगी नै चिन्ता। रूस र युक्रेन बीच 400 बढ़ी युद्धबन्दी साटासा।
1: र एन्फा नेतृत्वमाथिको निलम्बन फुकुवा। महिला साफ च्याम्पियनशीपमा नेपालको सहभागिता सुनिश्चित। आईपीएलमा आज चेन्नई र लखनऊ भेट्दै।
0: यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

नमस्कार, गीत संगीत गुमा चौतारी तिनचुरे अडियो भिडियो इलेक्ट्रोनिक्स एन्ड भेराइटी सेन्टर बसन्तपुर बजारमा अवश्य पाल्नुहोला। हाम्रा सेवाहरू आकर्षक मोडलका मोबाइल सेटहरू सुपथ मूल्यमा पाइनुका साथै मनै शीतल हुने गीतहरू मेमोरीमा भरिन्छ।